0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
2: ایک نیا انداز،
3: ایک نئی سوچ،
2: ایک نئی پہچان،
3: ایک نئی لگن.
2: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
2: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1.
2: جب ملتی ہے لگن،
3: محنت،
2: کامیابی اور خلوص،
3: تو بنتی ہے
2: UCP کی دنیا.
3: آپ سن رہے ہیں FM 92.6.
2: سنتے رہیے.
4: السلام علیکم. آپ سن رہے ہیں FM 92.6. میں ہوں مریم ارشاد، لیکچرر فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن، فیکلٹی آر پروگرام کے ساتھ. اس پروگرام کے ذریعے ہم میڈیا اینڈ فیکلٹی کے بارے میں جانتے ہیں. ہم ڈسکشن کرتے ہیں اکیڈیمیا کی، فیکلٹی کی، اپرچونیٹیز کی، نیٹورکنگ اسکلس کی، میڈیا ٹرینڈس کی، فلم میکنگ کی، ایڈ پی آر کی، انٹرپرینیورشپ اور اس طرح کے بہت سارے اہم موضوعات پر گفتگو رہتی ہے ہماری. اور آج جو ہماری مہمان ہیں ان کو کسی بھی تعارف کا ویسے تو محتاج نہیں، اور اس کے علاوہ وہ ایک ہر دل عزیز شخصیت ہیں جن کا نام لیتے میرے خیال سے اگر کوئی اسٹوڈنٹ ہے یا ٹیچر ہے جو بھی ان سے بات کرتا ہے اور جن کا جب بھی نام آتا ہے تو وہ نام میں ان کی رسپیکٹ لیے بغیر نام بھی نہیں لیا جا سکتا. اس کے علاوہ جب بھی کوئی پرابلم ہو، کوئی ایسا ایشو جو آپ کو لگتا ہے کوئی ریزالو نہیں کر سکتا، کسی سے ڈسکشن کرنی ہے یا کسی سے اپنی پرابلم کی سولوشن لینی ہے، تو ڈاکٹر صدف زہرہ ہیں جن کے پاس ہم سب سے پہلے جاتے ہیں. السلام علیکم میم.
5: وعلیکم السلام. کیسی ہیں آپ؟
4: میں ٹھیک ہوں. آپ کیسی ہیں؟
5: الحمدللہ.
4: ویلکم ٹو فیکلٹی آر.
5: تھینک یو سو مچ فار انوائٹنگ می ہیئر.
4: اچھا، آج گفتگو کا سلسلہ جو آغاز کریں گے وہ میں یہی پوچھنا چاہوں گی کہ آپ نے میڈیا اور ماس کمیونیکیشن میں اپنی ڈگری لی اور اس میں ہی پی ایچ ڈی کی، تو یہ اسٹارٹ کہاں سے ہوا کہ مجھے میڈیا میں کچھ کرنا ہے؟ کیونکہ یوزلی ہم دیکھتے ہیں بچے سائنسز کے سبجیکٹس کو آپٹ کرتے ہیں، وہ ڈاکٹر بننا چاہتے ہیں، وہ انجینئر بننا چاہتے ہیں، تو وہاں کیسے ایک خیال آیا کہ نہیں مجھے میڈیا فیلڈ میں جانا ہے؟
5: ویل ایکچولی آئی اینٹرڈ دس فیلڈ ویری کوئنسیڈنٹلی. باقی لوگوں کی طرح میرے پیرنٹس کا بھی یہ ڈریم تھا، لانگ لوسٹ ڈریم تھا، اور میری لائف کا بھی یہ ایم تھا کہ میں جو ہے وہ ڈاکٹر بنوں گی. اینڈ آئی آپٹیڈ فار پری میڈیکل بوتھ ان مائی میٹریکولیشن اینڈ انٹرمیڈیٹ. لیکن انفارچونیٹلی کچھ پرسنل سرکمسٹانسز کی وجہ سے، دوز پرسنز ہو نو می پرسنلی دے نو، مائی مدر ڈائڈ ان ویری ارلی ایج. دیٹس وائی آئی ہیڈ ٹو سوئچ ٹو دس فیلڈ. ورچوئل یونیورسٹی میں اس وقت ایڈمیشنز اوپن تھے، اینڈ میس کمیونیکیشن جو ہے وہ کیونکہ مجھے بچپن سے پڑھنے کا بہت زیادہ شوق تھا، اور میں نیوز پیپرز بہت زیادہ پڑھتی تھی، میگزینز بہت زیادہ پڑھتی تھی، اینڈ میں میڈیا ریگولرلی جو ہے وہ نیوز بھی سنتی تھی، اینڈ وہاں پہ جو ہے وہ میس کمیونیکیشن کا سبجیکٹ اوپن تھا تو میں نے وہاں پہ چوز کر لیا. دین آئی نو کہ آئی کین ایڈجسٹ ان اینی کائنڈ آف سبجیکٹ اور سچویشن. تو آہستہ آہستہ جیسے جیسے میں نے پڑھنا شروع کیا، اینڈ آئی ڈیولپ مائی انٹرسٹ ان دس فیلڈ، اور ڈیفینیٹلی ابھی آپ کے سامنے ہوں میں.
4: تو جب آپ نے یہ سبجیکٹ چوز کیا تھا تو کیا فیملی کی طرف سے کوئی پریشر یا کوئی ایسی بات سننے کو ملی تھی کہ تم نے میڈیا فیلڈ میں چلی گئی ہو، یہ فیلڈ لڑکیوں کے لیے نہیں ہے، اس فیلڈ میں کیا کرو گی آگے جا کے؟
5: ایکچولی اس طرح کا تو پریشر نہیں تھا، دو آئی بلانگ ٹو بلوچ فیملی اینڈ دے آر ویری کنزرویٹو کائنڈ آف فیملیز، لیکن مائی ہول فیملی از ماشاء اللہ ویری پروگریسو، اینڈ مائی فادر واز ویری مچ پروگریسو. I had pressure کہ I was gold medalist throughout my career, educational career. تو میرے پاپا جی کو یہ لگتا تھا کہ مجھے کسی اکاؤنٹنگ اینڈ فائنانس یا اس طرح کی جو انٹلیکچوئل فیلڈز ہیں ان میں جانا چاہیے، اٹ کین بی کمپیوٹر سائنس اور میں وہاں پہ ایکسل کر سکتی ہوں، اور میتھس کمیونیکیشن میں میں اپنا جو ٹیلنٹ ہے وہ میں ویسٹ کر رہی ہوں. لیکن دین میں نے اپنے پاپا جی کو کہا کہ نہیں، जो मैंने चूज कर लिया है, अब मुझे इसमें इंटरेस्ट डिवेलप हो गया एंड अब मैं इसको स्विच नहीं करूंगी एंड देन आई कंटिन्यू माय स्टडीज इन दिस.
4: यानी वो इजीली मान गए थे.
5: यस यस.
4: तो आज वो बहुत प्राउड होंगे आप पे, बिकॉज जिस तरह से आपने अपने करियर को स्टार्ट किया और अभी जिस तरह से करियर पे लेके चल रही हैं आप अपने रिसर्च को एंड अदर अचीवमेंट्स को, वो काबिल तहसीन और काबिल क्या कहते हैं तारीफ है. सो अगर मैं आपसे ये पूछूं कि एरिया ऑफ रिसर्च या रिसर्च की बात करें, क्योंकि यूजुअली जब हम रिसर्च की बात करते हैं क्लास में भी, तो स्टूडेंट्स बड़ा एकदम से घबरा जाते हैं, बड़ा ये रुखी सी फील्ड लगती है और हर इंसान रिसर्च कर भी नहीं सकता.
5: बिल्कुल ऐसे ही है.
4: तो आपको कैसे रिसर्च में एक इंटरेस्ट डेवलप हुआ और आपने सोचा कि अब यही मेरी जो है फील्ड है और मैंने इसी में हर तरह से अपने झंडे मनवाने हैं और मैंने लगाने हैं हर तरह?
5: आई वुड से कि आई गॉट लकी. ठीक है, जैसे मैंने पहले बताया कि मुझे लगता है कि मैं किसी भी सिचुएशन में इजीली जो है वो एडजस्ट हो जाती हूँ. तो व्हेन आई डिड माय बीएस इन मैस कम्युनिकेशन, आई डिडंट नो कि मैं आगे एमफिल करूँगी या पीएचडी करूँगी. जैसे ही मेरी बीएस की डिग्री कंप्लीट हुई, तो उस दिन जो है, जिस दिन मुझे डिग्री मिली उस दिन जो है वो लास्ट डेट थी बीजीयू में एमफिल के एडमिशन की. तो माय फादर उस वक्त जो है उन्होंने मुझे बहुत ज़्यादा मोटिवेट किया. उन्होंने मुझे कहा कि बेटा आप जाओ और आप जाके एडमिशन टेस्ट अपना जो है वो फॉर्म वगैरह फिल करो और फिर देखते हैं. क्योंकि मुझे शुरू से ही, जैसे मैंने बताया कि मुझे लर्न करने का बहुत ज़्यादा शौक था, मैं मेडिकल की या कोई भी जो इस तरह की स्टोरीज होती थी मैं उनकी क्लिपिंग्स जो है वो कट करके अपने पास फाइल्स मेंटेन करती होती थी, अपनी डायरीज मेंटेन करती थी. तो मुझे नई नई चीज़ें लर्न करने का बहुत ज़्यादा शौक था. तो जब मैंने एमफिल में रिसर्च पढ़नी शुरू की तो मुझे लगा कि रिसर्च बेसिकली ऐसा कंटिन्यूस प्रोसेस है जिसमें आप हर रोज़ कोई नई से नई चीज़ लर्न कर रहे होते हो. और बेसिकली उसका जो प्रोसेस है वो स्टार्ट कहाँ से होता है कि आप अपने बिल्कुल आसपास की चीज़ें जो है वो उन पे क्वेश्चन कर रहे हो कि अगर ये चीज़ हो रही है तो ये क्यों हो रही है. लेट फॉर एग्जांपल अभी हम बात कर रहे हैं तो ये जो नॉन वर्बल कम्युनिकेशन है, मैं इसके ऊपर जो है वो एनालिसिस स्टार्ट कर दूँ कि ये जो कन्वर्जेशन हो रही है इसमें उतार चढ़ाव क्यों आ रहे हैं, या इस तरह की जो चीज़ें हैं ये डेली बेसिस पे जो हमारे आसपास चीज़ें हो रही होती हैं, जब हम उसका एनालिसिस करते हैं, उसको क्वेश्चन करते हैं, तो बेसिकली दिस इज़ रिसर्च. ठीक है. और यस आई नो कि इट इज़ अ वेरी ड्राई सब्जेक्ट और इनिशियली आपको लगता भी है क्योंकि एक परसेप्शन डिवेलप हो चुकी हुई है ओवरऑल कि रिसर्च करना बहुत मुश्किल है. लेकिन जब आप उस प्रोसेस से गुजरते हो तो फिर आपको पता चलता है कि अच्छा बस यही प्रोसेस था एंड इट वाज वेरी इजी. तो फिर आपको जो है वो लगता है कि नहीं, हमें ये भी करना चाहिए, हमें ये भी करना चाहिए, हमें ये भी करना चाहिए. एंड इससे जो है वो बहुत सारे हमारे ऐसे स्टूडेंट्स भी हैं, हमारे कोलीग्स भी हैं, एंड यू आर वन ऑफ देम. और आप जो है वो उस प्रोसेस से गुजर रही हैं और इंशाल्लाह आप देखेंगी कि जब ये आपका प्रोसेस कम्प्लीट होगा तो आप खुद कहेंगी कि दिस वॉज वेरी ईजी.
4: मेरे लिए तो मुझे लगता है बहुत ही टफेस्ट प्रोसेस है, इसीलिए मैं आपसे पूछ रही हूँ कि रिसर्च करते हुए आपको कैसे आप मेक श्योर करते हो कि हाँ जो मैं कर रहा हूँ या जो मैं करने जाने वाला हूँ वो बिल्कुल ठीक है, अप टू द मार्क है और मैं इसको कर सकता हूँ. क्योंकि रिसर्च इतना रूखा, इतना ड्राई है. स्टूडेंट्स भी क्लास में जब हम बात कर रहे होते हैं रिसर्च आर्टिकल पढ़ने की, बच्चे कभी इंटरेस्ट से नहीं पढ़ रहे होते.
5: बिल्कुल. अच्छा, उसके जो है वो हर हमारा जो ह्यूमन माइंड है वो पैटर्न्स पे वर्क करता है. तो व्हेन आई टीच माय स्टूडेंट्स के आपने लिटरेचर रिव्यू कैसे करना है या आपने थीसिस कैसे लिखना है या आपने पब्लिकेशंस कैसे करवानी है, तो मैं उनको वो टिप्स देती हूँ जो उनके काम आए. यानी यू डोंट हैव टू रीड एवरीथिंग. ठीक है,

0: वेलकम बैक सामईन, आप सुन रहे हैं यूसीपी की दुनिया FM 92.6 प्रोग्राम सफरे हदायत। हमारे साथ डॉक्टर खालिद हैं, खालिद जही साहब, और हम आज का टॉपिक माशरती मामलात निकाह और तलाक। डॉक्टर साहब, इसमें अभी हम बात कर रहे थे हक महर। अच्छा चले, हक महर आपने माशाल्लाह वाजिया फरमा दिया और आई थिंक इट्स क्वाइट क्लियर। एक और बात कुरान में लिखी गई डॉक्टर साहब, जो कि मुसलमानों में, गैर मुस्लिम में स्पेशली और मुसलमानों में भी डॉक्टर साहब वो कोई बात समझ आती नहीं है, स्पेशली खवातीन में। वो ये लिखा गया है कि निकाह का जो इंस्टीट्यूशन है, मतलब निकाह हो गया, आपने शादीशुदा जिंदगी शुरू कर दी, तो मर्द को अल्लाह पाक ने एक इजाजत दी कि वो अगर बीवी नशूज का लफ्ज है कि अगर थोड़ी रेबेलियस हो तो वो उसको थोड़ा फिजिकली मार भी सकता है डॉक्टर साहब, उसको थोड़ा सा टू पुट सम सेंस इनटू हर। इसको आप किस तरह बयान फरमाएंगे डॉक्टर साहब?
1: देखें, ये जो आयत है सूरह निसा की आयत नंबर 34, ये बहुत से लोगों को याद होता है इसका नंबर, क्योंकि ये बात हुई है।
0: ठीक है,
1: इसमें अब अल्लाह ताला ये बता रहे हैं कि निकाह हो गया, मर्द सरबरा है, माली जिम्मेदारी उसने संभाल ली, वो है कि जो कवाम है, जिम्मेदार है, सरपरस्त है, गार्डियन है, खानदान चलेगा जैसे नॉर्मली चलता है। अब ये बताना जरूरी है ना कि खातून कहती है तुम्हारी ऐसी की तैसी, मैंने तुम्हारी ये हैसियत माननी नहीं, कर लो जो करना है, मगर मैंने तलाक भी नहीं ली। दोनों एक तो बड़ा ऑप्शन है ना तलाक, जो उम्मीद है कि बाद में कभी बात करेंगे उसके बारे में। तो वो कहती है ये नहीं होगा, तो ये हो नहीं सकता फिर, यानी घर ऐसे नहीं चल सकता कि एक औरत जो है वो बाकायदा बगावत पर उतर आई है, इंसल्ट कर रही है, कोई बात मानने के लिए तैयार नहीं है। तो आप ये देखिए कि ये एक हकीकत है कि जिसको कहते हैं ना वाइफ बैशिंग,
0: जी जी,
1: ये वेस्ट में भी होती है और ये ईस्ट में भी होती है। नहायत अफसोसनाक बात है कि आप अपनी बीवी को मार रहे हैं। लेकिन आमिर साहब जरा गौर करें, आप घर में जब होते हैं ना तो कहीं बाहर सड़क पे नहीं होते कि जहाँ पुलिस है, जहाँ लॉ एनफोर्सिंग एजेंसीज है, घर है।
0: ठीक है,
1: और घर में आप शौहर होता है, बीवी होती है, कुछ और रिश्तेदार भी होते होंगे, लेकिन जाहिर है कि फिर अपनी एक अलग कोई कमरा भी तो होता है जिसमें अकेले होते हैं। तो इसमें अगर शौहर को कुछ ना कहा जाए या खुली इजाजत दे दी जाए, निहायत जुल्म। आप ये देखिए कि लोग इस आयत को देखते हैं एक दूसरे एंगल से, मैं एक इसको और एंगल से देखता हूँ कि खुदा ताला ने, मैं ये बात पूरे जोर से कहना चाहता हूँ कि इस आयत में अल्लाह ने अब शौहरों को अपनी बीवियों पर हाथ उठाने से रोक दिया है। लोग कहते हैं जी मारने को कहा गया है, मैं उलट बात कह रहा हूँ,
0: अच्छा।
1: मारने से रोक दिया है। जो कहते हैं ना बीवी को मारना, वो पता है किस पे होता है? मिर्ची ज्यादा डाल दी, कोई जुमला बोल दिया, एक थप्पड़ मारा, यू नो, कोई कहा नहीं माना, खाना नहीं बनाया। खुदा ताला ने शौहर को इससे रोक दिया है। कैसे? ये कहा है कि अगर तुम्हारी बीवी बगावत करे, खाने में कोई गड़बड़ से बगावत नहीं होती, और किसी एक जुमला बोलने से बगावत नहीं होती, वो बागियाना रवैया है। बागियाना रवैया इख्तियार करे बीवी, तो अल्लाह ताला फरमाते हैं फायजू हुन्ना, उनको समझाओ।
0: ये पहला स्टेप,
1: पहला स्टेप, इसका मतलब है थप्पड़ तो गया, हो ही नहीं सकता। आप इस पे गौर फरमाएं, हो ही नहीं सकता। वो जो गुस्से में आके, तैश में आके लोग लगाते हैं, और अनफॉर्चुनेटली हमारे माशरे में तो बीवियां भी समझती हैं कि ये शौहर का हक ही नहीं है, ये शौहर की शान है। नहायत ही बदतमीजी की बात है। फिर उसके बाद कहा कि अगर वो ना माने तो फायजू होना का ये मतलब नहीं है कि एक आध जुमला बोला है कि मेरी यार समझ लो, नहीं, समझाते रहो। जो जितना डिसेंट शौहर होगा वो उतना ज्यादा टाइम लेगा।
0: बड़ी अच्छी बात की।
1: उसके बाद तुम उनको अपने बिस्तरों से अलग कर लो। ये अब एक और सीरियस डिसीजन है, और ये कोई एक आध रात की बात नहीं है, ये भी चलेगा। टू टेल हर कि यार ये तुम्हारा जो रवैया है ये एक्सेप्टेबल नहीं है। इसके बाद तीसरी स्टेज पे आके अल्लाह ताला फरमाते हैं कि तुम उन्हें फिजिकल सजा दे सकते हो। जो हदीस में जो बात आई है वो बिल्कुल कुरान के मुताबिक लगती है, ऐसी कोई सजा जिसमें के चोट का निशान ना हो। वजह क्या है? ये गुस्से में मारा ही नहीं गया भाई, ये तो एक आखिरी चाराकार के तौर पर, कि जब एक औरत इतनी ज्यादा बदतमीज और बागियाना हो गई है कि एक जानब वो घर को छोड़ने, शौहर को छोड़ने के लिए तैयार नहीं है, दूसरी जानब उसको शौहर मानने के लिए तैयार नहीं है, तो भाई मुझे आप ये बताएं कि आप किसी इदारे को चलाते हैं, आप यूनिवर्सिटी चलाते हैं, तो आप स्टूडेंट्स को इजाजत देंगे कि नारे लगाएं और जाएं और कहीं हमने कुछ नहीं करना?
0: डिसिप्लिन,
1: डिसिप्लिन तो जरूरी है ना, तो क्या करेंगे? तो खुदा ताला ने जो कुछ बताया है, अगर इस पर खवातीन गौर करें तो निहायत हकीमाना बात है। वो गौर करें तो अगर कभी उनका शौहर किसी ऐसी बात पर उनको समझाए बगैर, बिस्तर अलग किए बगैर थप्पड़ मारे, तो वो उसको कह सकती है कि ये तुमने जुल्म किया है, खुदा के कानून के खिलाफ किया है। और अगर कोई मुआशरा हो हसास, अच्छा, तो वो इस पर सजा भी दे सकते हैं। भाई दबे, आपने अपनी बीवी को मारा क्यों है? آپ نے وہ سٹیپس فالو کیے تھے. تو یہ خواتین غور ہی نہیں کرتی کہ یہ آیت نمبر 34 سورہ نساء کی یہ ایک رحمت ہے, یہ ایک بلیسنگ ہے. بھائی آپ خود بتائیں, ایک عورت بغاوت چھوڑی نہیں رہی ہے, وہ کہتی ہے میں تمہارے جوتوں کی نوک پہ تمہارا یہ شخص
0: ہے. اس کیس میں, لیکن ڈاکٹر صاحب نے بڑی اچھی بات فرمائی ہے کہ ان تینوں سٹیپس میں جو پہلا سٹیپ ہے کہ آپ سمجھائیں, لہٰذا اس میں تو سمجھانا ہے, اس میں تو فزیکل ٹچنگ ہے ہی
1: نہیں.
0: دوسرے میں بستر الگ, نو فزیکل ٹچ. تیسرے میں بھی آپ نے فرمایا اگر کرنا ہے تو یو کانٹ ہرٹ کے نشان پڑے, تو اس کا مطلب ہے آپ نے غصے میں مارنا ہی نہیں. وہ ایلیمنٹ تو بالکل اللہ نے نکال دیا.
1: پلان کے مطابق مارنا ہے,
0: پلان کے مطابق.
1: اس میں غصہ تو ہے ہی نہیں, وحشیانہ ہو ہی نہیں سکتا,
0: وحشیانہ نہیں ہو سکتا. ڈاکٹر صاحب آن دا کانٹرری اگر مرد, ڈاکٹر صاحب دو باتیں کائنڈلی, ایک تو آپ اس کی وضاحت فرما دیجئے کہ جو لفظ نشوز ہے اس کو آپ کس طرح انٹرپریٹ کریں گے, مطلب اردو میں, کیونکہ اسی لفظ کو وہ آگے بتایا جاتا ہے. دوسرا ڈاکٹر صاحب یہ کہ اگر آن دا کانٹرری مرد بیسی شوہر ریبیلیس ہو جائے, اس کیس میں بیوی کیا کرے گی؟
1: دیکھیے مرد جو ہے نا یا تو ریبیلیس ہوگا کہ وہ ایسی مارنا شروع کر دے.
0: نہیں ڈاکٹر صاحب وہ تھوڑا سا مطلب انسٹیٹیوشن کی طرف دھیان نہ دے, راتوں کو باہر رہے, دوستوں میں زیادہ رہے, بیوی کی ایک ہے آبویسلی ایک ڈسپلن وہ نہ مینٹین کرے.
1: دیکھیں یہ اس میں بھی دیکھیں ایک بات تو بالکل طے ہے کہ خدا کا پیغام اور اس کی شریعت اصل میں وہ رول ادا کرتے ہیں کہ جو پیچیدہ معاملات ہوتے ہیں اس میں اللہ تعالیٰ پھر وہ سلوشن پیش کرتے ہیں جو اللہ کی حکمت میں سب سے صحیح سلوشن, یہی شریعت ہے. ہمیں بات سمجھ میں نہیں آ رہی, اللہ تعالیٰ بات سمجھا رہے ہیں.
0: ٹھیک ہے,
1: بندہ مر گیا ہے, اس کا مال کیسے تقسیم ہوگا ہم نہیں جان سکتے, وہ ہمیں سمجھاتا ہے. اسی طرح کا یہ معاملہ ہے. اس معاملے میں اللہ تعالیٰ نے وہی لفظ استعمال کیا ہے کہ جو لفظ یہاں نشوز استعمال ہوا ہے, سورہ نساء کی آیت نمبر 128 میں فرمایا کہ اگر عورت اپنے شوہر سے نشوز یا اعراض محسوس کرے, دلچسپی نہیں لے رہا, بدتمیزی کر رہا ہے, تو پھر کیا کرے؟ تو کوئی حرج نہیں ہے ان دونوں کے درمیان کہ وہ آپس میں کوئی صلح کی انڈرسٹینڈنگ کر لیں. وجہ کیا ہے؟ وجہ وہی ہے جو میں نے بتائی تھی کہ آپ عورت کو کیا کہیں گے کہ تم اس کو مارو یا اپنے گھر والوں کو بلا کے اس کو پٹواؤ؟ نہیں, ہو نہیں سکتا. اگر آپ غور کریں اس میں عورت کی بیوی کی حیثیت ایسی ہے کہ یہ ایک مجبوری ہے کہ وہ اس سے کہے گی کہ دیکھو بات یہ ہے کہ میں یہ محسوس کر رہی ہوں کہ آپ میرے خلاف اگریشن کر رہے ہیں یا آپ میرے میں دلچسپی نہیں لے رہے میری فیملی میں, تو پھر آپس میں کوئی معاہدہ ہوگا, مصالحانہ ایک گفتگو ہوگی تاکہ ایک انڈرسٹینڈنگ.
0: لیکن ڈاکٹر صاحب میں یہ سمجھتا ہوں کہ وہ جو بیوی ہے وہ اور ایلڈرز کو, یعنی کہ اگر میاں کا ایلڈرز ہیں یا ان کے ایلڈرز ہیں, ان کو بیچ میں ڈالیں گی, ڈالنا چاہیے میرے خیال میں, تاکہ وہ بات ان کو سمجھائیں کہ جی ہی شوڈ ریمین ڈسپلنڈ.
1: میں یہ بات قرآن میں بتائی ہے, اس آیت میں اس کو بیان نہیں کیا, لیکن پچھلی آیت میں وہ جو مار والی آیت ہے 34, اس سے آگے اللہ تعالیٰ نے یہی فرمایا ہے کہ اگر یہ سب ناکام ہو جائے تو پھر ادھر سے بھی ایک حکم,
0: جی جی,
1: عورت والوں کی بیوی کی طرف سے, اور ادھر سے بھی ایک حکم فیصلہ کرنے والے لوگ, تاکہ کسی نتیجے تک پہنچے.
0: بہت شکریہ ڈاکٹر صاحب, میں خیال اس پروگرام کو آگے لے کر چلیں گے انشاءاللہ, کیونکہ اس میں بھی اور سوال رہتے ہیں. تو سامعین بہت شکریہ, انشاءاللہ اسی کو ہم نیکسٹ ویک آئی تھنک ویل ہیو اے سیکنڈ پروگرام. تو آپ اب اجازت دیجیے اپنے ہوسٹ عامر یزدانی کو, اگلے ہفتے پھر ڈاکٹر خالد صاحب کے ساتھ ہم انشاءاللہ حاضر ہوں گے.